0: इंसान आसमान से इस दुनिया में उतारा गया है और उसे दोबारा आसमान की तरफ ही लौटना है। इसलिए इंसान के रब ने आसमान से एक रस्सी लटकाई और फरमाया, सब मिलकर इस रस्सी को मजबूती से थाम लो और आपस में तफर्रका ना डालो। यह रस्सी ये हबले मतीन है, कुरान करीम। आइए तलहा अशरफुल जमान के साथ सुनिए एक खास प्रोग्राम पर्ल्स ऑफ द कुरान, जहां हम तलाश करेंगे कुरान के वो मोती जो हमारी जिंदगी को सवार दे।
1: السلام عليكم ورحمة الله وبركاته. بسم الله والحمد لله والصلاة والسلام على رسول الله وبعد. سامعین کرام، آج ہم سورہ انعام کے ساتھ ایک نئی نشست کا آغاز کر رہے ہیں. دعا ہے کہ اللہ سبحانہ وتعالی ہمیں سورت کو سمجھنے کی توفیق دے، درست فہم عطا فرمائے اور اس کے پیغام کو اپنی زندگی اور اپنے زمانے پر بصیرت کے ساتھ منطبق کرنے کی ہدایت.

لیٹس گو. اب جو ہے کہانی کا وقت ہے, میں لاسٹ میسج ایک پڑھ دیتا ہوں. لسنرز کے نسوں میں خون بن کے دوڑتا میرا بھائی ذیشان بھائی, کتی آگ لاتی میرا بھائی نے, بہت پیار ذیشان بھائی کو. اور ایک میسج ہے, کیا بات ہے, ہمیں تو پھول پھول مانگا تھا آپ نے تو یہاں بغیچہ کھڑا کر. بھائی ایسے ہی ہیں ہم مدثر بھائی, ہلکے کام تو کرتے کو نہیں بھائی ہم. ایک میسج آیا ہے, بھائی کہاں سے لاتا ہے ٹاپک, انین کمپلیکس اینڈ ڈیپ وتھ ملٹیپل لیئرز, اف یو کٹ یو ول کرائی, نو ڈش از کمپلیٹ وداؤٹ اٹ, ہیو اٹ را اور فرائیڈ. بھائی آیا بھائی لاسٹ ٹائم آئے بیمبوزلڈ کر کے چلے گا بھائی. تو ٹھیک ہے, آج کا قصہ ایز آئی ٹولڈ یو ارلیئر کمپلیکیٹڈ ہے بھائی, سمجھ میں آ گیا تو بہت مزے آئیں گے, نہیں آیا تو دوبارہ سننا, پوچھ لینا سوال, بٹ لیٹ می بگن بیکاز یہ کچھ ہے بھائی. سب سے پہلے اس کہانی کا مقصد کسی کے جذبات کو پہچانا نہیں, کہانی کسی قسم کے ایجنڈے پروپیگنڈے کو پروموٹ نہیں کرتی, ایف ایم انیس سیون کسی بھی قسم کے سپرسٹیشن کو نہ تو بڑھاوا دیتا ہوں نہ ہی کبھی دے گا, لیکن آج کا قصہ ایک دم اصلی ہے اور اسی لیے یہ بے انتہا حیرت انگیز ہے. تو میں شروع کر رہا ہوں, لیٹس بگن. اوکے تیار ہیں ہم, ایک الگ دنیا میں آپ کو لے چلتا ہوں آج, کیونکہ بہت بہت ضروری ہے. تو جو آج کا قصہ ہے اسے سنانے کے لیے میں آپ کو کئی سال پیچھے لے چلتا ہوں, 1896 جگہ لسبن پورچگل. یہاں پر ستمبر کے مہینے میں ایک لڑکا پیدا ہوا جس کا نام تھا آرتور ورجیلیو الویس دورس. ڈونٹ وری, نام لمبا ہے, شارٹ میں ہم اسے آرتور ہی بولیں گے. سو آرتور صاحب جو تھے ان کا جنم ہوا تھا ستمبر 1896 لسبن پورچگل میں. آرتور کے جو فادر تھے وہ فیونرل ہوم چلاتے تھے, اور آرتور جب 10 سال کا ہوا تو اس کے فادر صاحب جو تھے ان کا بزنس پورا کا پورا تب تک چوپٹ ہو چکا تھا, مطلب بینک کرپسی ہو چکی تھی. اب آرتور اپنے فادر کو تڑپتا ہوا دیکھتا تھا, کس طریقے سے وہ اپنے آپ کو چھپاتے پھر رہے ہیں دنیا سے, کیونکہ بینک کرپسی انہیں اپنی زندگی میں کبھی دیکھی نہیں تھی, چھپ کے رہتے ہیں. وہ یہی دیکھتا تھا اپنے باپ کو اسی طرح سے. اور پورچگل میں ارلی 1906 اس وقت عالم یہ تھا کہ اگر کوئی اپنا قرضہ اتار نہیں پا رہا ہے اور وہ شمار کر دیا گیا کہ بھائی دیکھو یہ آدمی اپنا قرضہ نہیں چکا رہا ہے, تو بدنامی بہت ہوتی تھی, حد سے زیادہ. آج بھی ہو جاتی ہے لیکن تب بہت زیادہ ہی ہو جاتی تھی, اور لوگ تھوڑے کٹے کٹے رہتے ہیں, سوسائٹی دور بھاگتی ہے. بالکل ویسا ہی ہو رہا تھا کہ ڈس اون کر دیا پوری سوسائٹی نے. آرتور نے یہ نوٹس کیا کہ اس کے فادر سے ملنے دو بینک والے آئے, اور دو بینک والے آئے, پیپر ٹیبل پہ رکھا, نظریں بھی نہیں ملائی, دیکھا بھی نہیں اس کے فادر کی طرف, اور وہاں سے چلے گئے. بس چلے گئے جیسے کوئی کچھ بساتی, کوئی اوقات ہی نہ ہو اس کے فادر کی, اور اس کے فادر نے اس پہ سائن کیا اور وہیں سر پکڑ کے بیٹھے رہے. اب آرتور ایک اور چیز دیکھ رہا تھا اس کے ساتھ ساتھ, وہ دیکھ رہا تھا کہ ایک طرف تو اس کے فادر ہیں, دوسری طرف اس کے چاچا ہیں. اس کا جو چاچا ہے وہ ایک رجسٹرار آفس میں کام کرتا ہے میونسپیلٹی کے, ادھاری اس کی بھی ہے, زیادہ سمارٹ نہیں ہے وہ, انفیکٹ اس کے فادر زیادہ سمارٹ ہیں, لیکن کیونکہ اس کے پاس ایک پوسٹ ہے تو وہاں پر جب بینک والے پہنچے تو باقاعدہ اپنا سر پہ سے ہیٹ اٹھایا اور نیچے کیا, اور پھر اس سے بہت ہی سلیقے سے بات کری جہاں اس کے فادر سے بات تک نہیں کری انہوں نے. مطلب کی بات یہ ہے کہ انسان کی قیمت نہیں ہے, قیمت ہے ڈاکیومنٹ کی, قیمت ہے پد کی, پوزیشن کی, اور قیمت ہے سگنیچر کی, دستخط کی. سسٹم کے لیے ضروری ہے جو بھی چیز, اسی کو سسٹم بچاتا ہے, اسی کو سسٹم ہمیشہ سنبھال کے رکھتا ہے. تو آرتور یہ بچپن سے دیکھ رہا تھا اور اسے سمجھ میں آ گیا تھا کہ بھائی زندگی میں ہارڈ ورکنگ نہیں کرنے والا میں, مجھے شارپ تھنکنگ کرنی ہے. وہ سمجھ گیا کہ دنیا میں دقت پیسے کی نہیں ہے, پیپر ورک کی ہے. پیپر ورک آپ کے پاس ہے تو جیسے وہ ڈائلوگ ہے روی کشن کا, منی فالوز مائی بردر, پر اس کے لیے آپ کو پیپر ورک ہونا چاہیے, تب ہے آپ کی بسات. پراپر سٹیمپ سگنیچر ہوگا تو آپ کی اوقات ہے, ورنہ تو آپ کچھ نہیں ہے. تو 1916 میں آرتور ابھی جب 20 سال کا ہو چکا تھا, 26 میں, تو
पोर्चुगल में, पोर्चुगल उस वक्त एक कॉलोनियल एम्पायर था और एंगोला जो जगह थी वो टेरिटरी ऐसी थी कि वहाँ पे अपॉर्चुनिटी थी, वहाँ पे अगर कोई मैदान में उतर जाए तो मार्केट खा जाए पूरी की पूरी, काम बहुत था। पर आपके पास पेपर वर्क होना चाहिए। तो आर्टूर जो था वो बैठे बैठे सोच रहा था कि वो करे तो क्या करे। उसने किया ये कि अपने कमरे में बैठ के देखा अपने अब्बा के डिप्लोमास को, डिग्री को, और फिर उसने बैठ के अपने हाथों से सोच समझ के एक डिप्लोमा तैयार किया। उस पे लिखा बड़ा बड़ा हेडर, पॉलिटेक्निक स्कूल ऑफ इंजीनियरिंग ऑफ ऑक्सफोर्ड यूनिवर्सिटी। इंस्टीट्यूशन जो है ही नहीं, है ही नहीं, मगर उसने लिखा। उसके ऊपर फिर उसने सब्जेक्ट्स लिखे, जियोलॉजी, मेटलर्जी, मैथमेटिक्स, मैकेनिक्स, पेलियोग्राफी, इलेक्ट्रिकल इंजीनियरिंग, मैकेनिकल इंजीनियरिंग, और फिर उसके आगे अपने अपने नंबर लिखता गया, ग्रेड्स देता गया। और फिर ये कागज़ लेकर, जो कि प्रॉपर एक अच्छा खासा हैवी कागज़ था जैसे डिग्रीज होती हैं, इनको लेके कॉन्फिडेंटली वो नोटरी ऑफिस चला गया। नोटरी वाले होते ना जिनसे थप्पा लगवाना होता है, उस ऑफिस में गया, सीधा अंदर गया और ऑफिशियल जो वहाँ पे बैठा हुआ था उसने देखा कि एक यंग बंदा आया है, हाथ में उसकी डिग्री है, बेचारा सा दिख रहा है। उसने स्टैंप मारा और दे दिया। उस कागज पे स्टैंप मारा जो पूरा का पूरा नकली है। हल्की सी स्माइल देके वहां से आर्टूर निकल गया। वो समझ गया काबिलियत नहीं चाहिए, कागज चाहिए, और कागज उसने बना लिया था। इसके बाद आर्टूर पहुंचा इस डिग्री के साथ जिसपे नोटराइटी थी, ये लेकर वो अंगोला चला गया, उस यूनिवर्सिटी का डिप्लोमा लेके जो एग्जिस्ट ही नहीं करती है। मगर एक चीज थी उसके पास, वो चीज थी एक काम करने की लगन, और उसने चंद महीनों में एक नौकरी भी पाली। नौकरी उसे कौन सी मिली? चीफ इंजीनियर ऑफ द डिपार्टमेंट ऑफ पब्लिक वर्क्स। मतलब एक करियर स्टार्ट हो गया। 1916 का जो अंगोला था ये ऐसी जगह थी जहां पर बहुत सारी जगह बनाने की जगह है। लेट मी एक्सप्लेन, मतलब रेलवे सिस्टम अभी तक बना नहीं है, कच्चे कच्चे रोड हैं, पक्के रास्ते किसी ने बनाए नहीं है, धूल मिट्टी उड़ रही है, ब्रिज नहीं है, कुछ नहीं है। तो आर्टूर ने कहा कि मैं इसमें लग जाऊंगा। आर्टूर ने लेबर टीम्स को संभाला, नेगोशिएट किया कंस्ट्रक्शन कॉन्ट्रैक्ट्स को लेकर, मैनेज किया सप्लाई चेन को, टिम्बर है, आयरन है, सर्वे रूट्स हैं। वो जेन्युइनली काबिल है, मगर उसका डिप्लोमा नकली है। देखे होंगे आपने ऐसे लोग जो डिग्री वालों से, जो डिग्री होल्डर हैं उनसे कहीं ज्यादा आगे होते हैं, हालांकि उनके पास डिग्री होती नहीं है। आर्टूर उन्हीं में से था, जेन्युइनली बेहद काबिल, लेकिन जो डिप्लोमा उसने दिया था वो नकली था। इंजीनियरिंग उसके अंदर बसी हुई थी। 1918 में आर्टूर ने एक कंस्ट्रक्शन फर्म भी खोल ली अपने नाम पे, सरकारी नौकरी करते करते, और उसका नाम वहां से फैलना शुरू हुआ। सबसे भरोसेमंद ऑपरेटर के तौर पे लोग कहने लगे कि भाई ये जो बंदा है ना, नौजवान आर्टूर, क्या मेहनती बंदा है, इसके हाथ में अगर कॉन्ट्रैक्ट आ गया ये काम जो है ना बिल्कुल टाइम पे पूरा करता है, वेरी वेल मैनर्ड। तो जब ये बात फैली उसकी कामयाबी की, तो उसका पेपर जो था वो आगे जाता गया, उस पे ठप्पे लगते गए, रोड बनाने के अप्रूवल मिलते चले गए, रीजनल गवर्नर से लेकर ऑफिस के डिपार्टमेंट, पब्लिक वर्क्स, मिनिस्ट्री ऑफ कॉलोनीज, फाइनेंस ऑफिस, लीगल रिव्यू बोर्ड, हर जगह से ठप्पे ही ठप्पे, 6 स्टैंप।

0: जी ये गल
1: पता नहीं है
0: आज ये चल रहा है मार्केट में कि जरा ये बताएं कि आपको लगता है कि इंसान की मॉर्निंग रूटीन कोई होनी चाहिए क्या किसी मॉर्निंग रूटीन से कोई एक आधी चीज पॉजिटिव कर लेने से दिन के टाइम दिन शुरू करने से पहले क्या आपको लगता है कि वो वाकई में इंसान की जिंदगी में फर्क लेकर आती है
1: हाँ हाँ बिल्कुल लाती है मैं वार्निंग मतलब मॉर्निंग में मैं ये कहूँगा सजेस्ट करूँगा कि भाई एक्सरसाइज जरूरी है मैं तकरीबन हर दिन फजर की नमाज के बाद में थोड़ी देर लाइटली मैं एक्सरसाइज कर लेता हूँ तो बॉडी को बहुत मतलब अपने आप को कंफर्टेबल फील करता हूँ थोड़ा सा बेहतर अपने आप को थोड़ा सा सांस रोक के मतलब दो तीन बार कितने देर तक रोक सकते हो उसको ये करो फिर थोड़ा सा हल्का दौड़ लगा लो अपने रूम में ही कुछ कोई चीज को मतलब थोड़ी सहारा लेके जगह पे ही दौड़ लगा लो अगर बाहर मौका नहीं मिल रहा तो जगह पे दौड़ लगा लो थोड़ा सा मतलब पैर एक्सरसाइज मतलब मेरे हिसाब से ज्यादा बेहतर है जरूरी है भाई बाहर भी लोग दौड़ने वाले जिनको मौका रहता है दौड़ते हैं खासकर मैंने तो देखा 10-10 बजे धूप में भी लोग दौड़ने वाले दौड़ रहे हैं वो खासकर जो अफ्रीका वाले होते हैं वो लोगों का मैं ज्यादा देखता हूँ मैं बोलता हूँ यार इन लोग को क्या हो गया है थोड़ा सा टाइम टेबल देख के लेकिन वो अपने उसमें मस्त रहते हैं मैं बोलता हूँ चलो भाई लगे रहो हाँ तो ये जरूरी है और आदमी को सुबह में अगर पॉजिटिव आदमी उठता है तो थोड़ा सा पॉजिटिव थॉट लेके अगर उठे और अपने आप को थोड़ा सा मतलब नमाज पढ़ के और थोड़ा सा कुछ जो जिक्र अज़कार है उसको करके तो थोड़ा सा ये आदमी को ये फील होता है बेहतरी फील होता है ये जरूरी है तो और आप लोगों का क्या बात चला बातों को सुन नहीं पाया क्या मतलब ये इसी टॉपिक पे
0: आओ बस गोता मारते हैं कहीं ना कहीं तो पहुंचूंगा
1: मैंने वीडियो भेजा था आपका वो जो मैंने बताया था वो जो एक लेडी है वो चेक करती है पंजाब में मैंने महवेश को भेजा था शायद देखा
0: कहां भेजा आपने
1: वो वीडियो दिख नहीं रहा है
0: कहां पे भेजा
1: तो शायद भेजा था एक दिन मैं शायद गलती से दूसरे को चला गया लेकिन मैं वो देखा था उनका
0: अच्छा
1: हाँ तो शायद मैं बाद में चेक कर रहा हूँ तो मैं खुद देख रहा हूँ कि नहीं है तो शायद दूसरे तरफ चला गया क्या वीडियो
0: हो सकता है
1: लेकिन मैंने कोशिश किया था तो बड़े मतलब बेहतरी लाया उन्होंने मतलब उस मार्केट में लोग पॉजिटिविटी के तरफ ज्यादा ये गए हैं और सुधार हो गया है लोगों के अंदर ज्यादा
0: अच्छा अच्छा अच्छा सही सही लेकिन नहीं आपने मुझे नहीं भेजी आपने किसी और को भेज दी
1: हाँ शायद हो सकता गलती से चला गया हो लेकिन मैंने शायद आपका ही कोशिश करके निकाला था लेकिन अल्लाह आलम नहीं गया तो मैं फिर से दोबारा उनका क्योंकि वो रील में आता है तो मैं उनको कोई मतलब सेव करके तो रखा नहीं हूँ तो मुझे फिर से चेक करना पड़ेगा तो मिलेगा तो इंशाल्लाह मैं भेजूंगा जरूर
0: जरूर भेजिएगा
1: और सुनाएं आप लोगों का क्या चल रहा है आज मतलब कोई और नई बातचीत कुछ अगर हो रही है तो चलो रेडियो पे तो हम अभी आ गए हैं लेते हैं भाई ज्यादा लंबा आप लोगों का दिया तो भाई आप लोग तो मजाक करने आते हैं हम लोगों के साथ ये घंटे का शो क्या शो है
0: ये इससे कदर होती है
1: मजाक हो रहा है भाई
0: मजाक कदर होती है लोगों को
1: मारो मुझे मारो ये मजाक हो रहा है वाला वही पूरा मेरे साथ में बिल्कुल वही हो रहा है
0: ये देखें इससे इससे जो ना वैल्यू बढ़ेगी हमने सोचा वैल्यू थोड़ी बढ़ाने का जो ना मौका मिल रहा है
1: थोड़ा सा टाइम और कम से कम 1.5 घंटे का ले लेते तो थोड़ा सा मोहतरमा लोग तो थोड़ा सा अब लोग का आधा घंटा बात कर लेते 1 घंटा और लोगों को
0: चले इंशाल्लाह आपकी बात पहुंचाई जाएगी आगे तक
1: नहीं नहीं नहीं नहीं भैया आप लोगों ने दिल में कहा भाई हम लोगों को थोड़ा मौका मिला था तो और फंसाने के चक्कर में लगे
0: नहीं नहीं ऐसी कोई बात नहीं ऐसी कोई बात नहीं हम जरूर पहुंचाएंगे
1: जी जी जी बहुत शुक्रिया बस हाँ लगे रहे आप लोग अपना मेहनत जारी रखें इंशाल्लाह फिर बदलेगा
0: ढेर सारा ख्याल रखिएगा अल्लाह हाफिज़ थैंक यू जी अल्लाह
1: हाफिज़ अल्हम्दुलिल्लाह बरकात
0: जी तो हमारे साथ थे भाई रईस भाई और रईस भाई जो है आज बिल्कुल ही कुछ अलग ही मूड में आए थे अलग ही आवाज में आए थे अलग ही आवाज में आए थे रईस भाई थे क्या वही थे बातों से चला था वही थे आवाज से चला था वही थे अच्छा जी तो फिर आप भी हमें कॉल कर सकते हैं मॉर्निंग रूटीन एक कॉल आ रही थी बीच में तो जो भी कॉल करना चाहते हैं कर लीजिए ताकि हम आपको शामिल कर लें तो भाई आज हमारी गुफ्तगू हो रही है मॉर्निंग रूटीन के ऊपर कि आपको लगता है कि मॉर्निंग रूटीन डिफरेंस बनाती हैं या जो लोग कहते हैं कि भाई कोई फ़र्क नहीं पड़ता ये चला चला कोई फ़र्क नहीं पड़ता ऐसा कुछ नहीं होता उठो यहाँ वहाँ सर मारो ये काम करो वो काम करो उसी से रेलगाड़ी शुरू कर लो अपनी दिन की तो आपको क्या लगता है
2: अस्सलाम वालेकुम
0: हमारे साथ कॉल पे कोई है अस्सलाम वालेकुम
2: السلام علیکم.
0: وعلیکم السلام و رحمت اللہ وبرکاتہ. کون ہے ہمارے ساتھ؟
2: جی میں علی ہوں، سعودی عرب سے.
0: علی رضا. علی بھائی سعودی عرب سے بات کر رہے ہیں؟ علی رضا.
2: جی جی میں سعودی عرب سے بات کر رہا ہوں. میں کافی مینی ٹائم جو ہے میں میسج کرتا ہوں، وہ جو صبح میں ہوتے ہیں نا بھائی،
0: کبیر بھائی
2: نام ابھی کبیر بھائی کو، کبیر بھائی میرے فرینڈ بھی ہیں.
0: اور آپ روزانہ ہمیں واٹس ایپ پہ میسج کر رہے تھے، رائٹ؟ کال کر رہے تھے ہمیں.
2: میسج کر رہا تھا ایکچولی. جی جی کہ مجھے مطلب فرسٹ ٹائم لائف میں میں بات کر رہا ہوں. مجھے ریئلی آئی ایم انجوائنگ. اور ٹاپک مجھے نہیں پتا کہ کیا ٹاپک ہے آج کا، مجھے بتائیں گے تو میں تھوڑا
0: ٹاپک کا معاملہ یہی ہے کہ صبح کی جو ہماری روٹین ہوتی ہے نا، آپ کو کیا لگتا ہے اس سے زندگی پہ کوئی فرق پڑتا ہے یا نہیں پڑتا؟ روٹین ہونی چاہیے یا نہیں ہونی چاہیے؟
2: بالکل زندگی پہ فرق پڑتا ہے، کیونکہ جب ہم رات کو سو کے اٹھتے ہیں صبح میں، تو ایوری مارننگ جو ہماری جو ایکٹیویٹیز ہوتی ہیں وہ ہمیں یاد دلاتی ہیں کہ ہمیں کیا کرنا ہے. کیا کرنے کا مقصد یہ ہوتا ہے کہ ہمیں جو ہم ایکٹیویٹی روزانہ آفس میں کر رہے ہیں اس سے ہمیں ایک تو مطلب موٹیویشن بھی ملتی ہے، اور روزانہ کرنے سے بندہ بزی بھی رہتا ہے، مطلب اس کو پتہ ہوتا ہے کہ اس کی رسپانسبلٹیز کیا ہے.
0: اچھا آپ اپنی کوئی ایک عادی کوئی ایسی چیز بتائیں جو آپ کہتے ہیں بھائی یہ تو میری ڈیلی روٹین کا حصہ ہے ہی ہے، مطلب اس کے اوپر تو کوئی مطلب یہ ہے ہی ہے بس.
2: جی ڈیلی روٹین کا میرا تو حصہ یہی ہے کہ مجھے جو میں جاب کرتا ہوں اس میں آگے مجھے ڈیلی مجھے ریویو کرنا پڑتا ہے کہ میں ڈیلی مجھے کون سی اپنا انسپیکشن پرفارم کرنی ہے.
0: صحیح.
2: اگر میری ایک دو بھی یہاں آگے پیچھے ہو جاتی تو مجھے کافی ڈسٹربنس ہوتی ہے، پھر مسئلہ ہوتا ہے. بس یہی ہے.
0: صحیح. چلیں جی آپ سے بات کر کے بہت اچھا لگا.
2: تھینک یو سو مچ.
0: آپ نے ہمیں کال کی.
2: مجھے بھی آپ سے بات کر کے بہت اچھا لگا.
0: ماشاء
2: اللہ سے اب ون بائی ون میں آپ لوگوں سب سے ہی بات کروں گا، ہوپ فلی مجھے امید.
0: انشاءاللہ بالکل. چلے جی تھینکس ا لاٹ، بہت شکریہ، اور سعودیہ سے کال کرنے کے لیے بہت شکریہ. تھینک یو جی.
2: تھینک
0: یو. بائے. رہی جی تو ہمارے ساتھ ہے علی. اچھا علی رضا جو ہے نا ہمارے ایک اور کالر ہیں، میں ان کے بارے میں سوچ بھی رہی تھی کافی دن سے کہ انہوں نے کال نہیں کیا. پہلے مجھے لگا وہ ہیں، میں نے کہا اوکے سعودی چلے گئے، لیکن یہ دوسرے کالر ہیں. ہیلو السلام علیکم.
3: جی السلام علیکم میم، آپ کو صفا جی کو سب کو گڈ مارننگ.
0: کیا حال چال ہے؟ کچھ تو دل پہ ٹاپک لگا ہے تو کال کی ہے.
3: جلدی اٹھنے سے میں سارے کام نہیں پڑ جاتے.
0: جلدی اٹھ گئے آپ؟ نہیں ویسے بھی اٹھتے ہیں، یہ ویسے بھی جلدی اٹھتے ہیں.
3: میں تو 4 بجے اٹھ جاتا ہوں میم.
0: اچھا پھر کال کیوں نہیں کرتے؟ کال آج کی ہے تو میں نے کہا کچھ دل پہ الگ لگی ہے.
3: نہیں نہیں دل پہ تو بہت کچھ لگتی رہتی ہے، دل کی طرف جائیں گے تو جی نہیں پائیں گے.
0: صحیح.
3: جینا ہے تو دل کو. جی تو جلدی اٹھنے سے سارے کام نمٹ جاتے ہیں میم. کوئی بھی ورک لوڈ نہیں ہوتا ہے کسی بھی طرح کا، نہ گھر کا، نہ ڈیوٹی کا، نہ ادھر کا، نہ ادھر کا. آپ نمٹ کے بالکل فری ہو.
0: صحیح ہو.
3: اور جتنے لیٹ اٹھو گے نا اتنے سارے کام ڈیلے ہو جائیں گے، کچھ بھی نہیں ہونے والا. کتنی بھاگ دوڑ کر لو پھر،
0: دن چھوٹا ہو جائے گا
3: اور انسان ذہنی بیمار ہو جائے گا، باڈی سے بھی سر سے. تو میں تو یہی کہوں گا جلدی اٹھو، فجر کی نماز پڑھو، پڑھ کے پھر سو جاؤ، کوئی دقت نہیں.
0: یہی چلتا رہے گا سارا ٹائم.
3: جب موقع ملے اٹھ جاؤ، جب کام ہو جاگ جاؤ، اپنا کام نمٹا کے پھر بھلے ہی سو جاؤ، لیکن جلدی اٹھو بہتر، یہی صحت بھی اچھی رہے گی. اور ابھی ایک ٹاپک چلا تھا شوگر کے حوالے سے میم.
0: صحیح.
3: شوگر جو بیماری ہے صرف لیٹے رہنے کی بیماری، ہم پڑے رہتے ہیں 2-2, 4-4 گھنٹے، یہ اس کی بیماری ہے، نہ میٹا کھانے کی، نہ ٹینشن کی، صرف لیٹے رہنے کی. اگر ہم
0: ٹینشن سے ہوتی ہے، ٹینشن سے بھی ہوتی ہے، اور آپ کی باڈی ایکٹیویٹی بھی نہیں ہوتی نا، کوئی باڈی ایکٹیویٹی نہ ہو اور ٹینشن ہو. میں نے دیکھا آپ دیکھیں اکثر نا کبھی کبھی کچھ لوگوں کے اوپر کوئی وقتی طور پہ پریشانی آتی ہے، وہ پریشانی جاتی ہے اور اس کے بعد ان کو پتہ چلتا ہے کہ اوکے بی پی اب شوٹ ہونے لگا ہے، اوکے ڈائبٹیز ہو گئی ہے. تو یوزلی تھوڑے سے عرصے کے لیے بھی اگر ہم بہت ٹینس ہو جاتے ہیں نا، ہم اپنے مطلب اپنے اعصاب کے اوپر بہت زور ڈالتے ہیں، تو اس کا ہمارے ایک کنیکشن بھی ہے نا کہ اگر ہم اسٹریس لے رہے ہوتے ہیں، وہ جو اسٹریس ہارمون کہلاتا ہے، مجھے ایک دم سے ذہن میں نہیں آ رہا نام اس کا، تو وہ ایک ایسا کیمیکل ریلیز ہوتا ہے بیسکلی ہماری باڈی میں، جس کی وجہ سے ہمارا جو میدا سب سے پہلے افیکٹ ہوتا ہے، مطلب سب سے پہلے ہمارا ڈائجسٹو سسٹم جو ہے نا وہ افیکٹ ہوتا ہے. اور ساری جو بیماریاں ہیں ہم نے بچپن سے سنا ہوا ہے کہ ان کا تعلق جو ہے آپ کے پیٹ سے ہوتا ہے، तो ये हो जाता है टेंशन जो है ना ये करती है बेसिकली।
3: लेकिन एक बात बताऊं मैम, आप लोग मेरे

0: कभी किसी को जलील नहीं करते थे। उनकी हर बात खुशबू की तरह होती थी, रोशनी की तरह होती थी और दिल पर सुकून बनकर उतरती थी। इसीलिए अगर हम चाहते हैं कि बच्चे कुरान को अपनाएं, तो हमें कुरान को सजा नहीं बनाना, जबान को हथियार नहीं बनाना और दीन को दबाव नहीं बनाना है। तो आइए हम सब मिलकर ये नियत करें, हमारी बात मरहम बनेगी, हमारी जबान रोशनी बनेगी और हमारा घर अच्छी बातों से भर जाएगा।
1: प्यारे बच्चों, ज़रा एक बात सोचो, अगर हम सब इस दुनिया में अकेले होते तो कैसा लगता? कोई दोस्त ना होता, कोई बात सुनने वाला ना होता, कोई मुस्कराने वाला ना होता। सच तो ये है बच्चों कि ज़िंदगी दूसरों के साथ ही खूबसूरत लगती है। अल्लाह ने हमें अकेले रहने के लिए नहीं बनाया, बल्कि मिलजुल कर रहने के लिए बनाया है। लेकिन बच्चों, जब हम साथ रहते हैं ना, तो हमारी बातें बहुत अहम हो जाती हैं, क्योंकि एक बात किसी का दिल तोड़ सकती है और एक बात किसी का दिल जोड़ सकती है। कभी कभी एक मजाक में कही गई बात किसी के दिल को बहुत ज़्यादा दुखा देती है, और कभी मोहब्बत से कही गई एक छोटी सी बात किसी को इतनी हिम्मत दे देती है कि वो आगे बढ़ जाता है। दोस्तों, क्या तुम जानते हो, लफ्ज़ तलवार से भी ज़्यादा असर रखते हैं। इसीलिए कहा जाता है, जिसे बात नहीं हिलाती उसे तलवार भी नहीं हिला सकती। यही वजह है कि हमें अपनी ज़बान का बहुत ख्याल रखना चाहिए। बच्चों, हमारे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को भी लोगों ने बुरा कहा, मजाक उड़ाया, इल्ज़ाम लगाए, हत्ता कि नऊज़ु बिल्लाह उन्हें पागल तक कहा। लेकिन नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने बदला नहीं लिया, वो सब्र करते रहे और अल्लाह ने अपने नबी को तसल्ली दी। अल्लाह ने फरमाया, हम जानते हैं कि लोगों की बातों से तुम्हारा दिल दुखता है, बस अपने रब की हम्द करो और सजदा करने वालों में शामिल रहो। प्यारे बच्चों, अगर नबी सल्लल्लाहु अलैहि वसल्लम इतनी बड़ी बातों पर सब्र कर सकते हैं, तो हमें भी ये समझ लेना चाहिए कि हर बात का जवाब गुस्से से नहीं दिया जाता। अगर कभी तुम्हें कोई बुरा कहे, कोई तुम्हारा मजाक उड़ाए या कोई सख्त लफ्ज़ बोल दे, तो याद रखो, तुम अपनी ज़बान से दूसरों जैसे नहीं बनोगे, बल्कि कुरान जैसे बनोगे। कुरान हमें क्या सिखाता है? कुरान ये कहता है, वकूलु लिन्नास हुस्ना, सब लोगों से अच्छी बात करो, अच्छे से पेश आओ, क्योंकि अच्छी बात दिल को सुकून देती है, रिश्तों को बचाती है और हमें अल्लाह के करीब ले जाती है। बच्चों, एक बात याद रखना, अच्छी बात और माफ़ करना उस मदद से बेहतर है जिसके बाद दिल दुखाया जाए। बच्चों, ये मेरी बात नहीं, ये कुरान हमें सिखा रहा है। यानी कभी कभी ऐसा भी होता है कि कोई किसी की मदद तो कर देता है, लेकिन वो ज़बान का बड़ा बुरा है, मदद करने के बाद उसी मदद का जिक्र करके बंदे को शर्मिंदा कर देता है। इसी तरह बच्चों के अब्बों और अम्मियों से दरख्वास्त है कि आप बच्चों को सबके सामने नसीहत करने की जो आदत है, इसे दूर करें। गलती पर सबके सामने टोकना, ये सब बातें बच्चों की दिलों को दुखा देती हैं, बल्कि लोगों के सामने उनकी तारीफ करें, उनकी हिम्मत बढ़ाएं, उनके अच्छे काम को सराहें, और ये बड़ों की तरफ से कौल हसन है और अल्लाह का फरमान है, वकूलु लिन्नास हुस्ना। अब एक मरतबा फिर बच्चों की तरफ लौटते हैं। प्यारे बच्चों, याद रखना, बहुत सी लड़ाइयाँ एक लफ्ज़ से शुरू होती है और बहुत सी दोस्तियाँ एक लफ्ज़ से टूट जाती हैं। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया है, अच्छा मुसलमान वो है जिसकी ज़बान और हाथ से दूसरे महफूज रहें। इसी वजह से कभी कभी खामोश रहना बोलने से बेहतर होता है, क्योंकि कुछ लफ्ज़ अगर निकल जाएं तो वो गोली की तरह दिल को लगते हैं। तो दोस्तों, हम ये आदत बना लें कि बोलने से पहले सोचेंगे, सवाल करने से पहले सोचेंगे। अगर अच्छी बात कहने को दिल न चाह रहा हो, तो फिर खामोशी को चुन लें, क्योंकि खामोशी अक्सर दिल नहीं तोड़ती, पर बुरी बात तो दिल तोड़ देती है। इसी तरह बच्चों, एक और अहम बात मैं आपके साथ शेयर करता हूँ। ये बात जो है ना, नबी सल्लल्लाहु अलैहि वसल्लम की हदीस का खुलासा है। ये ना समझो कि तलहा बता रहा है, ये मेरी बात नहीं, اور اس نبی صلی اللہ علیہ وسلم کی حدیث کا خلاصہ یہ ہے کہ جب ہم بولتے ہیں وہ صرف آواز نہیں ہوتی وہ عمل بھی ہوتی ہے کبھی کبھی انسان ایک بات کہہ دیتا ہے بغیر سوچے اور سمجھتا ہے کہ یہ تو چھوٹی سی بات تھی لیکن اللہ کے ہاں وہ بات بہت بڑی ہو جاتی ہے اسی لیے ہمیں اپنی زبان پر پہرا دینا سیکھنا چاہیے میرے دوستوں خاموش رہنا نرم بات کہنا یہ آسان نہیں ہوتا یہ طاقت سیکھنی پڑتی ہے اب ایک پیاری سی کہانی سنو ایک بڑے عالم تھے جن کا نام تھا امام ذہبی کسی دن ان کے استاد نے بس ایک چھوٹی سی بات کہی تمہاری لکھائی حدیث کے علماء جیسی ہے بس بچوں یہ ایک جملہ امام ذہبی کے دل میں ایسا اترا کہ وہ علم حدیث کے بہت بڑے عالم بن گئے سوچو ایک اچھی بات کسی کو کہاں سے کہاں پہنچا سکتی ہے اور یہ کہانی جا کر اپنے ابو اور امی کو بھی سنا دینا کہ ابو اگر آپ ہمیں امام ذہبی بنانا چاہتے ہیں تو آپ ہماری ہمت افزائی کریں انشاءاللہ ہم بن کر رہیں گے بڑے بڑے علماء سائنسدان فلاسفہ اب ایک اور بہت خاص ایک واقعہ سنو ہمارے نبی کریم صلی اللہ علیہ وسلم پر جب پہلی وحی نازل ہوئی تو وہ بہت گھبرا گئے اور گھر آ کر فرمایا مجھے کمبل اوڑھ دو مجھے اوڑھ دو اس وقت ام المومنین خدیجہ رضی اللہ عنہ نے کیا کہا تھا صرف یہ نہیں کہا کہ ڈرو نہیں بلکہ انہوں نے نبی صلی اللہ علیہ وسلم کے دل کو پیار بھرے لفظوں سے سکون دیا انہوں نے کہا اللہ آپ کو کبھی رسوا نہیں کرے گا آپ رشتے جوڑتے ہیں کمزوروں کا سہارا بنتے ہیں مہمانوں کا خیال رکھتے ہیں اور سچ کے ساتھ کھڑے ہوتے ہیں یہ ہے صحیح وقت پر صحیح بات کہنا جب کوئی گھبرا رہا ہو تو اسے محبت بھری بات سے اطمینان دلانا چاہیے پیارے بچوں پیارے امی اور ابو اچھی بات کبھی ضائع نہیں جاتی وہ کسی نہ کسی دل میں چراغ بن کر جلتی رہتی ہے اور یہی ہے قرآن کا پیغام اور نبی صلی اللہ علیہ وسلم کا طریقہ وَقُولُوا لِلنَّاسِ حُسْنًا یعنی سب لوگوں سے اچھی بات کرو اور پروگرام کے اختتام پر جاتے جاتے ایک بات کہہ دیتا ہوں میرے پیارے بچوں کے لیے بچوں ایک بات ہمیشہ یاد رکھنا اچھی بات کہنا صرف میٹھے لفظ بولنے کا نام نہیں بلکہ سچی اور نرم بات کہنا ہے یعنی سچائی بھی ہو نرمی بھی ہو ایسا نہیں بننا کہ باہر سے بات میٹھی ہو اور دل کے اندر غصہ یا برائی چھپی ہو قرآن ہمیں سکھاتا ہے کہ مومن چاپلوسی نہیں کرتا وہ سچ بولتا ہے مگر نرمی کے ساتھ ایک اور بات بچوں اگر ہمیں پتا ہو کہ کسی کے گھر میں کوئی دکھ ہے کسی کے دل میں کوئی زخم ہے آپ کا کوئی ساتھی کمزور ہے تو بہتر یہ ہے کہ ہم اسے بار بار یاد نہ دلائیں اور سب کے سامنے اس کا ذکر نہ کریں بلکہ خاموشی سے دل ہی دل میں اس کے لیے دعا کریں مزید بولنے سے پہلے ذرا رک جانا سوچ لینا اور پھر کہنا آؤ بچوں ہم سب یہ وعدہ کرتے ہیں کہ ہم نرمی سے بولیں گے ہم سچ کے ساتھ رہیں گے اور یہی ہے قرآن کا خوبصورت حکم وَقُولُوا لِلنَّاسِ حُسْنًا یعنی سب لوگوں سے اچھی بات کرو سامعین پروگرام کے اس اختتامی مرحلے میں اب ذرا دل کو پرسکون کریں آج کی باتوں کو ذرا آہستہ آہستہ ہم یاد کرنے کی کوشش کرتے ہیں آج ہم نے قرآن سے ایک بہت خوبصورت سبق سیکھا ہے کہ اچھی بات کہنا ضروری ہے نرم زبان کمزوری نہیں طاقت ہے اور قرآن ہمیں اچھا انسان بناتا ہے تو دوستو اگر ہم اپنی زبان سے محبت بانٹیں اگر ہم اپنے لفظوں سے دل جوڑیں تو ہمارا گھر بھی خوشیوں سے بھر جاتا ہے امی ابو بہن بھائی دادا دادی اور ہمارے دوست سب ہماری اچھی بات سے خوش ہو سکتے ہیں اور یہی اچھی بات دلوں میں محبت پھیلاتی ہے رشتوں کو مضبوط کرتی ہے اور ہمیں نبی کریم صلی اللہ علیہ وسلم کے اخلاق کے قریب لے جاتی ہے بچوں ہم سب مل کر چلیں یہی عادت بنا لیں کہ جہاں جائیں جس سے بات کریں جیسے بھی بات ہو ہمیشہ اچھی بات ہی کہیں گے کیونکہ یہی ہے قرآن کا پیغام اور یہی ہے نبی صلی اللہ علیہ وسلم کا راستہ بس سامعین کرام اگلی قسط میں ہم قرآن کی ایک اور بنیادی پیاری آیت سیکھیں گے
0: जो हमें ज़िंदगी को और भी खूबसूरत बनाने का तरीका सिखाती है। तब तक के लिए बच्चों, हाँ तुम्हारे जो ट्यूटर तलहा को और हमारे तकनीकी मावन शाकिब अहमद को आइंदा मुलाकात के लिए दीजिए इजाज़त। मा सलामा।
2: आपने सुना हमें ऑन एयर, नाउ फॉलो अस ऑन फेसबुक एंड इंस्टाग्राम @FM107 Qatar। दिल से देसी।

0: ड्राइविंग जो वहाँ मुदर्रिब ट्रेनर होता है ना, इंस्ट्रक्टर कहें ट्रेनर कहें, तो ड्राइविंग ट्रेनर एक उसके लिए भी एक कार्ड इलेक्ट्रॉनिकली वो उन्होंने इस सिलसिले में लॉन्च की है, और वो उसके जो वॉलेट है उस वॉलेट में ऐड कर दिया जाता है। तो मैं उनसे इस सिलसिले में वजाहत तलब कर रहा था, चूँकि वो जहन में जो मेरी बात थी कि अब तो हमारे पास वॉलेट में जो ड्राइविंग लाइसेंस होते हैं ना, तो उसमें तो वो किसी के पास गाड़ी चलाने के लाइसेंस है तो वो वॉलेट में देखता है, तो ख़ास ट्रेनर के पास फिर दोबारा क्या। तो उन्होंने इस सिलसिले में वजाहत जो पेश की कि यहाँ ट्रेनर एज ए ट्रेनर उसके लिए भी जो एक कार्ड है वो उन्होंने डिजिटली वो उनके वॉलेट के साथ ऐड कर दिया है। तो देखिए मौजू काफ़ी आसान हो गया। मज़ीद और भी खदमात का जिक्र किया है हमारे मेहमान ने। दूसरी सर्विस जो उन्होंने कहा कि जो वेजल है, ठीक है, वसीता बहरिया के हवाले से, तो मैरियन वेजल जो कहते हैं, जो यानी वो कश्ती हो सकती है या जो भी समंदर में जो चलती है, ठीक है, तो ये जो वसीता बहरिया है तो ये कश्ती ऑनर जो है ना, कश्ती के ऑनर इलेक्ट्रॉनिकली दूसरे शख्स को ऑथराइज दे सकता है, ठीक है, ताकि वो कोई भी इस कश्ती से मुतालिक नेसेसरी प्रोसीजर जो है ना उसे कंप्लीट करे, और इन किसी भी उम्र में वो उसको मौजू को आगे बढ़ा सकता है। तो इसके ज़रिए आसानी हो गई, ताकि जो है ना वो बराह रास्त जो ऑनर है उसी को तमाम तर उमूर में जाने की ज़रूरत नहीं, वो किसी को ऑथराइजेशन देकर काम को आगे बढ़ा सकता है। तो वही बात कि डिजिटल प्लेटफॉर्म और यहाँ पर तमाम तर खिदमात आसान, बड़े आसान तरीके से आप इनसे मुस्तफीद हो सकते हैं। मज़ीद हमारे मेहमान ने हमें बताया कि जो इस्तगासा और तवारी के हवाले से कहीं आपको अगर कोई मसला पेश आ जाए तो यहाँ एक इमरजेंसी सर्विस भी रखा गया है, तो इस सर्विस से आप मुस्तफ़ीद हो सकते हैं। आप तराश ऐप में जाइए और साथ साथ आपको वहाँ दिखेगा कि एक सर्विस इमरजेंसी सर्विस का ऑप्शन आपको नज़र आएगा, तो वहाँ उसको मुख्तसरन SOS कहते हैं, ठीक है, SOS, तो आप इस पर अगर यानी क्लिक करते हैं टैग करने के साथ साथ जो है ना आप वो आपकी जो हाजत है, जो अहम सर्विस है, जो आपकी जो परेशानी है उसके लिए आप मदद तलब कर सकते हैं। हाँ, हंगामी हालत ज़रूर, वो परेशानी कोई यानी यूं ही मामूली परेशानी हो तो वो तो इस खासा यानी इमरजेंसी नहीं कहते, इमरजेंसी के लिए वो जो हंगामी लफ्ज़ का यूज़ करना है ज़रूरी है। तो आप मित्राश ऐप के ज़रिए भी इस हंगामी हालात के लिए मदद तलब कर सकते हैं। तो ये तीन खदमात काफ़ी अहम हैं, और इसके अलावा भी इनके अलावा भी काफ़ी सारी खदमात हैं दस्तियाब, और उन पर तफसीली गुफ्तगू करना इस छोटे से हलके में उतनी गुंजाइश भी नहीं, चूँकि अब सिर्फ हमारे पास बाकी रह गया है 6 और 7 मिनट। तो ओवरऑल हम अगले महवर की तरफ मुंतकिल होंगे। उम्मीद है कि आपने ये समझ लिया होगा कि हमारी जो है ना मित्राश ऐप के हवाले से जो भी वो हमें कह रहे हैं, तो इसका मकसद यही है कि हम मित्राश ऐप को सही तरीके से इन तक रसाई हासिल करें और उनसे मुस्तफ़ीद हों, और अगर हम इनसे मुस्तफ़ीद होते हैं तो हम अपने काम को अपने लिए भी आसानी का बायस बनेंगे और दूसरे के लिए भी जो यहाँ पर इन उमूर में काम कर रहे हैं, जो आपको इन खिदमात सर्विस को अंजाम देने के लिए काम कर रहे हैं अफसरान, उनके लिए भी आसानी होगी, ठीक है ना। तो ये बहुत ही एक अहम नुक्ता है। सामिन इकराम, अब हमारा ये आखिरी सवाल है हमारे मेहमान से। हमारे साथ मौजूद हैं लेफ्टिनेंट जासिम हसन, और उनका ताल्लुक है इदारत इत्तिसालात व नज़्म व मालूमात से, कम्युनिकेशंस एंड इंफॉर्मेशन सिस्टम डिपार्टमेंट से। और आखिरी सवाल हमारा उनसे इमरजेंसी जो उन राबता के हवाले से हम पूछेंगे उनसे, अगर कहीं भी कोई टेक्निकल इशू हो, आपको सपोर्ट चाहिए तो आप कैसे ये सपोर्ट हासिल कर सकेंगे। इमरजेंसी तो नहीं, इसे कहेंगे हॉटलाइन, ठीक है, ख़त्तो साखिन यानी हॉटलाइन। तो कोई उनका कोई ऐसा कोई ख़ास यानी वो है नंबर है, या फिर टेक्निकल सपोर्ट हासिल करने के लिए हम कैसे उनसे रابطہ करें, सिलसिले में हम उनसे रहनुमाई तलब करेंगे। سيادة الملازم جاسم حسن من إدارة الاتصالات ونظم المعلومات، السؤال الأخير بخصوص يعني الخط الساخن والدعم الفني، إذا واجه المستخدم أي مشكلة يعني في تطبيق متراش أو يحتاج إلى مساعدة، فما رقم الدعم الفني وكيف الخدمة متاحة لمدى الساعة؟ حبذا لو توضح النقطة هذه.
1: لضمان تجربة لا تتوقف ومعالجة أي استفسارات أو معوقات تقنية قد تواجه الجمهور، خصص مركز الاتصال والدعم الفني المباشر عبر الرقم 234-2000 ويعمل على مدار الساعة طوال أيام الأسبوع.
0: جميل جميل. بخصوص يعني حبذا لو تضيف النقطة هذه يعني سيادة الملازم، بصفة عامة ربما تكون هذه رسالة أخيرة لأن الوقت داهمنا، باقي بس 3:30. في ناس يعني يحسون أن لسه مش متعودين على استخدام التطبيق وكذا، فما أهمية استخدام هذا التطبيق؟ يعني
1: أول شيء مثل ما قلنا التطبيق هذا يخدم الجميع، فالخدمات اللي متواجدة فيه تسهل عليك حياتك، يعني بدل ما تروح الوزارة مثلا، أنت اليوم تبي تبيع سيارتك، تبي تشتري سيارة، تبي تغير لون السيارة، أنا قلت لك نبدأ عن الخدمات، لكن لو بتعمق في كل خدمة ما نحتاج فوق 3 ساعات نقعد نتكلم.
0: صح.
1: فالخدمات اللي موجودة بتسهل حياتك بشكل عام، تبي تجدد جوازك، تبي تغير اسمك، تبي تغير الجواز اللي أنت كنت جاي فيه يعني بدلته حق إقامتك، تبي تنقل سمة إلى سمة، تبي اللي تبي متواجد، ما يحتاج تزور الوزارة. يعني على الأغلب لو رحت مثلا الجوازات والخدمة متواجدة في مطراش راح يقول لك خلاص سوها عن طريق مطراش. إذا جيت على سبيل المثال تبي تبدل لوحة سيارتك فقدتها، تقدم البلاغ وتتبع الإجراءات وتقدر تختار مثلا شكل اللوحة، ففي تفاصيل دقيقة هي تسهل عليك يعني الإجراءات وتخليها مبسطة ويكون الشيء جاهز لك، يعني بدل ما تروح تنتظر يصدرون لك اللوحة أنت تروح اللوحة جاهزة لك. فهاي الهدف أنه بدل ما تروح تنتظر وتضيع وقتك تحف الوقت يعني ثمين.
0: صحيح.
1: فإحنا نثمن وقتك عشان نسهل عليك نجهز لك الشيء ويجيك ليه عندك. صحيح. في النهاية في رسوم بسيطة يعني عليها.
0: صحيح. وإحنا كمان بدورنا نثمن جهودكم، ما قصرتم وأنتم بدوركم، وزارة الداخلية مشكورين، جزاكم الله خيرا. وإلى هنا نختم البرنامج. هذه الرسالة يعني أن الواحد يستخدم هذه الخدمات ويتعرف عليها وتفاديا عن كل هذه الروحات والجايات واستخدام بشكل يعني على مدار 24 ساعة كما ذكرت، يعني يقدر يستفيد. جزاكم الله خير. سامعين الكرام، جلسك يا همان مهمان لفتنان جاسم حسن أحمد المال في همان رسالة تشريف المادة إدارة الاتصال ونظم المعلومات سون كتعلق هم، اور آخری جو نقطہ تھا ان سے ہمارا ان سے جانکاری لینی تھی کہ ہم نے ان سے یہ سوال کیا کہ کوئی ہاٹ لائن وغیرہ جو اگر کوئی حالات پیش آ جائے، کوئی مشکلات درپیش ہو تو ہم کیسے ان سے مستفید یعنی ان سے رابطہ کریں گے، تو اس سلسلے میں انہوں نے ہمیں بتایا کہ ان کا نمبر ہے، خاص ایک نمبر ہے 234-2000 234-2000. ٹھیک ہے، تو اس نمبر پر آپ ٹیکنیکل کوئی بھی سپورٹ حاصل کرنا چاہتے ہیں متراش ایپ کے یوز کے حوالے سے، آپ کو کوئی مسئلہ پیش آ گیا تو آپ ضرور وہ سلسلے میں آپ کو جواب دیں گے. اور جو ٹائم آورز کے انہوں نے حوالے سے بتایا کہ ورک آورز کے حوالے سے، تو وہ بھی انہوں نے اس کی وضاحت پیش کی کہ وہ 24 گھنٹے 7 دن وہ اس سلسلے میں کام کرتے ہیں، اور آپ جب آپ کوئی مشکل پیش آ جائے آپ ان سے ضرور رابطہ کریں. اور آخری جو میسج ان سے ہمارا ڈسکشن یہی رہا کہ آپ مستراش ایپ کو صحیح سے جانیں، ان سے مستفید ہوں، بجائے اس کے کہ آپ مختلف اداروں میں جائیں گے گاڑی کے نمبر پلیٹ وغیرہ کے حوالے سے اور پھر وہ آپ کو کہیں گے کہ بھائی آپ جاؤ پہلے آپ اس کو آٹومیٹکلی الیکٹرانکلی آپ اس کو وہ کرو، آپ کے پاس چیز تیار ہو کر آ جائے گی، تو مستفید ہوں اور قطر کی جو ڈیجیٹل ترقی کے راہ میں آپ بھی ایک یعنی معاون بنے، اور انہی امید اور انہی پیغامات کے ساتھ ہم آج کے اس پروگرام کو ختم کرتے ہیں. السلام علیکم.